0: مشترکہ طور پر افتتاح کیا. بھارت کی خلائی معیشت اگلی دہائی میں موجودہ 9 ارب ڈالر سے بڑھ کر تقریباً 45 ارب ڈالر مالیت کی ہو جائے گی. مہاراشٹرا کے 16 ہلاک ہو گئے. عمان حملے کے تمام 14 بھارتی افراد کو بچا لیا گیا ہے. اور کرکٹ میں برمنگھم میں آئی سی سی خواتین کے T20 عالمی کپ کے گروپ مرحلے کے میچ میں بھارت نے پاکستان کے لیے 171 رن کا جیت کا نشانہ رکھا ہے. اب خبریں تفصیل سے. وزیراعظم نریندر مودی اور فرانس کے صدر ایمانوئل میکرون نے فرانس کے نیس میں تاریخی ویلا کیرلوس میں وفد کی سطح کی بات چیت کی. فریقین کے درمیان تبادلہ خیال میں دونوں ملکوں کے درمیان دفاع، ٹیکنالوجی اور تجارت سمیت کلیدی شعبوں میں خصوصی عالمی جامع شراکت داری کو توسیع دینے پر توجہ مرکوز کی گئی. وزیراعظم نریندر مودی کے ساتھ قومی سلامتی کے مشیر اجیت ڈوبھال، وزیر خارجہ ڈاکٹر ایس جے شنکر، خارجہ سیکرٹری وکرم مصری اور سینئر حکام موجود تھے. صدر میخوں کے ساتھ فرانس کے یوروپ اور خارجی امور کے وزیر جین نوئل بیروٹ اور دیگر سینئر حکام تھے. دونوں لیڈروں نے ویلا کیرلوس کی. اس سے قبل دن میں وزیراعظم مودی اور فرانس کے صدر میخوں نے نیس میں پہلے دیس ایکسپریسیو میں بھارت انویٹس تقریب کا مشترکہ طور پر افتتاح کیا. 3 روزہ یہ اہم ترین تقریب بھارتی ڈیپ ٹیک اسٹارٹ اپس، اختراع کار، محققین اور سرمایہ کاروں کو عالمی اختراعی فنڈز اور فٹ پرنٹ کے ساتھ یکجا کرے گی. اس موقع پر خطاب کرتے ہوئے وزیراعظم مودی نے کہا کہ بھارت انویٹس بھارت کے ٹیلنٹ اور یوروپی کیپٹل کے درمیان ایک پل کے طور پر ابھر رہی ہے جو نوجوان اختراع کاروں کو عالمی مہارت کے ساتھ منسلک ہونے کے نئے مواقع وضع کر رہی ہے. بھارت کے اسٹارٹ اپ انقلاب کو اجاگر کرتے ہوئے جناب مودی نے کہا کہ ملک کے نوجوان عالمی چیلنجوں کے لیے ان شعبوں میں حل تیار کر رہے ہیں جو مصنوعی ذہانت اور خلائی ٹیکنالوجی سے لے کر ماحول سازگار توانائی، ایڈوانس مینوفیکچرنگ اور دفاعی اختراع تک کا احاطہ کرتے ہیں. انہوں نے واضح کیا کہ آج بھارت میں 2 لاکھ سے زیادہ اسٹارٹ اپ ہیں اور یہ انسانیت کے لیے ٹیکنالوجی کے اصول کے ذریعے انسان مرکوز جدت کاری کی قیادت کے ماڈل کو فروغ دے رہے ہیں.
1: آج بھارت میں ایک اسٹارٹ اپ ریولوشن ہو رہا ہے. اس ریولوشن میں بھارت کا نوجوان ایک نئے مائنڈ سیٹ کے ساتھ مانوتا کے ہیت میں سمسیاؤں کے سمادھان ڈھونڈ رہا ہے اور ہمارے نوجوانوں کے ورلڈ کلاس سولوشنز کو گلوبل سٹیج پر لانے کا مادھیم ہی ہے بھارت انوویٹس.
0: بھارت فرانس تعلقات کی تقویت کو اجاگر کرتے ہوئے وزیراعظم مودی نے کہا کہ جب بہت سے ملک تجارت اور جامع تعاون میں مصروف ہیں، ایسے میں چند ملکوں کے تعلقات کو ہی مشترکہ ویژن کے ساتھ ساتھ ایک جیسے مفادات کی رہنمائی حاصل ہے. انہوں نے بھارت فرانس شراکت داری کو ایک ایسی فروغ پاتی ہوئی شراکت داری قرار دیا جس کی جڑیں باہمی اعتماد، مشترکہ اقدار اور مستقبل کے لیے ایک جیسے نظریے تک پھیلی ہوئی ہیں.
1: دنیا میں الگ الگ دیش ایک دوسرے کے ساتھ ویاپار کرتے ہیں، الگ الگ دیشوں کے بیچ اسٹریٹجک ایسے ہوتے ہیں جو شیئرڈ انٹرسٹ کے ساتھ ساتھ شیئرڈ ویژن سے بھی ڈرائیو ہوتے ہیں. بھارت اور فرانس کا رشتہ کچھ ایسا ہی ہے.
0: اجتماع سے خطاب کرتے ہوئے فرانس کے صدر میکرون نے ایک عالمی اختراعی پاور ہاؤس کے طور پر بھارت کے ابھرنے کی ستائش کی اور کہا کہ آج سوال یہ نہیں ہے کہ بھارت اختراع کر رہا ہے، بلکہ سوال یہ ہے کہ بھارت کے ساتھ کون اختراع کر رہا ہے. انہوں نے انجینئرنگ کے ٹیلنٹ کے بھارت کے وسیع ذخیرے کو اجاگر کیا اور بھارت کی تکنیکی مہارت کے طور پر چندریان مشن جیسی حاصل کردہ ملک کی کامیابیوں کی ستائش کی. صدر میکرون نے کہا کہ بھارت انویٹس بھارت کے اختراعی کو نظام اور فرانس کے وسیع تکنیکی منظرنامے کے درمیان ایک مضبوط پل وضع کرتا ہے. انہوں نے اس پہل کے پہلے ایڈیشن کی بھارت سے باہر میزبانی کو فرانس کے لیے ایک اعزاز قرار دیا. انہوں نے وزیراعظم مودی کو آزادی کے بعد سے بھارت کے سب سے طویل مدت تک منتخب وزیراعظم بننے پر بھی مبارکباد دی.
2: The world seeks trusted and reliable partners.
3: भारत दुनिया के लिए एक भरोसेमंद साझेदार है. हमारे पास युवा शक्ति, उत्कृष्ट प्रतिभा और वैश्विक स्तर पर प्रतिस्पर्धा करने की अद्वितीय क्षमता है.
2: And a scale that few can match.
0: वजीर खारजा डॉक्टर एस जयशंकर, सनत और कॉमर्स के वजीर पीयूष गोयल, कौमी सलामती के मुशीर अजीत डोभाल, प्रिंसिपल साइंस के मुशीर अजय कुमार सूद, इन्फोसिस के बानी नारायण मूर्ति और बहुत से सरकर्दा कारोबारी लीडर भी इस मौके पर मौजूद थे. तकरीब से खिताब करते हुए कॉमर्स और सनत के मरकजी वजीर पीयूष गोयल ने कहा कि भारत कि इस तकरीब में शिरकत करने वाले 120 इख्तराकार भारत की सलाहियतों के सिर्फ एक हिस्से की नुमाइंदगी करते हैं. उन्होंने फ्रांस के कारोबारियों को दावत दी कि वो भारत में सरमायाकारी, डिजाइनिंग, जिद्दतकारी और मैन्युफैक्चरिंग के जरिए मकामी और आलमी मंडियों दोनों के लिए शराकतदारी को मुस्तहकम करें. वज़ीर-ए-आज़म मोदी गुज़श्ता रात फ्रांस के शहर नीस पहुंचे थे, जो फ्रांस और स्लोवाकिया के उनके 6 रोजा दौरे की शुरुआत है. अपने दौरे के दूसरे मरहले में जनाब मोदी आज रात भारत में वज़ीर-ए-आज़म नरेंद्र मोदी की काबिले बसीरत 12 साल दौरे हुकूमत में सबका साथ, सबका विकास, सबका विश्वास और सबका प्रयास के उसूलों से तहरीक पाकर जबरदस्त तब्दीली रोनुमा हुई है. इस दौरान हुकूमत ने गरीबों, किसानों, ख्वातीन और नौजवानों की फलाह बहबूद और उन्हें बाख्तियार बनाने के लिए कई अहम इकदाम किए हैं. आकाशवाणी की खबरों का शोभा एक खसूसी फीचर 12 साल विश्वास के, विकास के, जन कल्याण के पेश कर रहा है. आज हम मुल्क के शहरियों की जिंदगियों में आसानी पैदा करने के लिए हुकूमत के जरिए किए जाने वाले इकदाम पर तवज्जो मरकूज कर रहे हैं. पेश है एक रिपोर्ट.
4: इस्लाहात के 12 साल एतमाद के 12 साल रहे हैं. ख्वाह वो जीएसटी हो, फेसलेस टैक्स हो या फिर डिजिटल इंडिया, हर पहल ने शहरियों को यह एहसास दिलाया है कि ये भी मुल्क के मेमार रहे हैं. मरकजी बजट 2026 में आमदनी, टैक्स स्लैब और शरह में जामे नजरसानी को इस तरह तैयार किया गया है कि तमाम टैक्स अदा करने वालों को फायदा पहुंचे. अगले सिलसिले की जीएसटी इस्लाहात ने टैक्स के अमल को सहल बनाया है और शहरियों की जिंदगी में आसानी पैदा की है. आकाशवाणी न्यूज के साथ बातचीत में फिल्म प्रोड्यूसर और डिस्ट्रीब्यूटर समीर दीक्षित ने कहा कि जीएसटी इस्लाहात इस हुकूमत के सबसे बड़े पॉलिसी साज फैसलों में से एक है.
5: जीएसटी को हमारे देश में लागू हुए अब 10 साल के आसपास हो गए हैं और हमने एक बहुत बड़ा इस दिशा में प्रगति की है.
4: नरेंद्र मोदी हुकूमत ने डिजिटल टेक्नोलॉजी को अपनाया है और इसको सियासत और पॉलिसी साजी के मामलों में शामिल किया है. भारत 6G टेक्नोलॉजी में आलमी लीडर बनने की राह पर गामजन है. 6G से मुतालिक आलमी पैटर्न में तकरीबन 10% शराकतदारी का हदफ मुकर्रर किया गया है. आकाशवाणी न्यूज से बातचीत करते हुए इथरनेट एक्सप्रेस के सीईओ महेंद्र तिवारी ने कहा है कि डिजिटल इंडिया दूर दराज के इलाकों और हाशिया पर रह रहे लोगों की जिंदगियों में माविन साबित हो रहा है. लोगों के मेयारे जिंदगी को बेहतर बनाने के लिए बड़े और आसान तर्ज जिंदगी सिर्फ एक नारा नहीं बल्कि हकीकत की शक्ल अख्तियार कर चुका है. यह हुकूमत के रहनुमा उसूलों पर कार्बन रहने के अज़्म की अक्कासी करता है. दिल्ली से सुपर्णा साइकिया की रिपोर्ट के साथ उर्दू खबरों के लिए मैं तनवीर.
0: ये खबरें आकाशवाणी से नशर की जा रही हैं. मरकजी वजीर डॉक्टर जितेंद्र सिंह ने आज बताया कि भारत की खलाई मईशत अगली दहाई में मौजूदा 8 से 9 अरब डॉलर से बढ़कर तकरीबन 40 से 45 अरब डॉलर मालियत की हो जाएगी. नई दिल्ली में एक प्रेस कॉन्फ्रेंस से खिताब करते हुए वजीर मौसूफ ने कहा कि यह पेशरफ्त, पॉलिसी इस्लाहात, बढ़ती हुई निजी शराकतदारी और तेजी के साथ तोसी पाते हुए अख्तराई इको निजाम के बायस है. डॉक्टर सिंह ने कहा कि भारत के खलाई शोबे की कायापलट तब्दीली मुल्क भर में होने वाली वसी तर तब्दीली की अक्कासी करती है, जिसमें साइंस और टेक्नोलॉजी लेबोरेटरीज से बाहर निकलकर कौमी शऊर का एक हिस्सा बन गई हैं. उन्होंने कहा कि हालिया वर्षों की इंतहाई नुमायां कामयाबियों में से एक साइंस और माशरे के दरमियान बढ़ता हुआ राबता है. पेश है एक रिपोर्ट.
4: وزیر موصوف نے کہا کہ عوامی معاہدے مباحثے میں سائنس اور ٹیکنالوجی کی بڑھتی ہوئی اہمیت وزیر اعظم نریندر مودی کے اس ویژن کی عکاسی کرتی ہے جس